रहा था या वह पढ़ रही थी या वह पढ़ता था या वह पढ़ती थी। वह पढ़ा करता था या वह पढ़ा करती थी। उड़ना यानी परवाज़ कर्दन। اگر اردنا را به طور مذکر استعمال می کنیم این جمله می سازیم. ویمان اُڑ رہا تھا. ویمان یعنی هواپیما. اُڑ رہا تھا پرواز می کرد. ویمان اُڑ رہا تھا یعنی هواپیما پرواز می کرد. هواپیما پرواز می کرد. همین جمله را، همین کلمه اُڑنا، این مصدر را به کار میبریم به طور مؤنث. چیڑیا اُڑ رهی تھی. ملاحظه فرمودید مذکر بود اُڑ رها تھا، مؤنث شد اُڑ رهی تھی. هواپیما مذکر بود، همین است که ویمان اُڑ رها تھا. چیڑیا مؤنث است، این است که جمله میشود چیڑیا اُڑ رهی تھی، گنجشک پرواز میکرد. وی पाठ पढ़ रहे थे، वे पाठ पढ़ रहे थे، ईशन दर्स मी खोंदंत. गाय दूध देती थी، गौ शीर मी दाद، गौ शीर मी दाद बेलफर्ज. अगर इन जुमले बूद गाय दूध दे रही थी، बाजम वे फारसी गौ शीर मी दाद मी शोद. भैंस दूध नहीं देती थी، भैंस यानी गावमीश، भैंस दूध नहीं देती थी، गावमीश शीर नमी दाद. माँ रोटी पका रही थी، पकाना यानी पोख्तान، रोटी यानी नान. मादर नान मी पोख्त، माँ रोटी पका रही थी. गाय दूध दिया करती थी، गाव शीर मीदाद. कुत्ता पानी पी रहा था، कुत्ता यानी सैग، कुत्ता पानी पी रहा था، सैग आब मी खोर्द. जलाल मांस खाता था، मांस यानी गोश्त. जलाल मांस खाता था، जलाल गोश्त मी खोर्द. मेरा भाई पुस्तक पढ़ रहा था، मेरा भाई पुस्तक पढ़ रहा था، बरादर मन किताब मी खांद، बरादर मन किताब मी खांद. मेरी बहन पुस्तक पढ़ रही थी، इन मुअन्नस शुद، खौहर मन किताब मी खांद. हमारे मित्र आते थे، मित्र यानी दोस्त، दोस्तान. हमारे मित्र दोस्तान मा، आते थे मी आमदंद، हमारे मित्र आते थे، दोस्तान ما می آمدند. اگر این جمله اینطور بود، हमारे मित्र आ रहे थे، بازم به فارسی دوستان ما می آمدند. ناریاں جایا کرتی تھیں، ناریاں یعنی زنان، زنان مفرد است ناری. ناریاں جایا کرتی تھیں، زنان می رفتند، جانا یعنی رفتند. पहाड़ पर बर्फ، पहाड़ पर बर्फ गिर रही थी، به زبان هندی برفه است، به فارسی برف. पहाड़ पर बर्फ गिर रही थी، بالای کوه برف می بارید، برف گرنا برف باریدن. من پتر لکھ رہا تھا، من نامه می نوشتم. من پتر لکھ رہا تھا، من نامه می نوشتم. وی گانا گا رهے تھے، ایشان آواز می خواندند. جیون بیت رہا تھا، جیون یعنی زندگی، بیت رہا تھا می گذشت، بیتنا یعنی گذشتن. جیون بیت رہا تھا، زندگی می گذشت. تم سپنا دیکھ رہے تھے، سپنا یعنی خواب، رویا. تم سپنا دیکھ رہے تھے، شما خواب می دیدید.